0: जनगणना के पहले चरण में हाउस लिस्टिंग और हाउसिंग सेंसस यानी आपके मकान की गणना होगी। आइए आपकी साझेदारी से इसे सफल बनाएं और विकसित भारत 2047 की ओर एक और कदम बढ़ाएं।
1: درنده زاچنه مونه فیا پروگرام یعنی نت بین میڈیا مې دونه فهمی کې دی او آکاشوانی کرګلین واسپوتو ست اردن نامه لري شرڅه غچنو کسته پرګي خبرن پروچګت نی